हर एक त्याव है एक इको हर सत्या हर इको वर्तै एक इको उत्पत्या जो हर नाम त्याव है तिन डर सट कत्या गुरमति देवै आप गुरमुख हर जपया।